دشمن بسم پے بسمات جن بوجھیا کس آیا سواد رب کے رنگ رات جن رہے گر کے بچن پدارتھ لہے او داتے دکھ کاٹن ہے جان کا سنگ کرے سنسار جن کا سیوک سوبڑ پاگی جن کا سنگ ایک لولاگی گن گوبند کیرتن جن گاوے گر پرساد نانک پھل پاوے سلوک آد سچ جگاد سچ ہے تے سچ نانک ہوسی تے سچ استری چل سچ ستر سنہار پوجا سچ سب سیودار درشن سچ سب دیکھنہار نام سچ سچاونہار آپ سچ سچ سب تاری آپے گن آپے گنکاری شبد سچ سچ پربتا سرت سچ سچ جس سنتا بجنہار کو سسر ہو نانک سچ سچ سب سوئے سچ سروپ ہردے جن مانیاں کن کراون کن مول پشانیاں جان کے ہردے وشواس پربھ آیا تت گیا کس منت پرگٹایا تہتے نرپو بسانا جس کے اپجیا کس مائی سمانا بست محلے بست گڈائی تا کو پنا کہنا جائی بوجھے بوجھنہار بویک نارائن ملے نانک ایک ٹھاکر کا سیوک آگیا کاری ٹھاکر کا سیوک صدا پجاری ठाकर के सेवक का मंत्र चीत ठाकर के सेवक के निर्मल रीत ठाकर को सेवक जाने संग प्रभ का सेवक नाम कह रंग सेवक को प्रपालनहारा सेवक के राखी निकारा सो सेवक जिस दया प्रभ तारे नानक से सेवक सा सा समार अपने जन का पर्दा टाका है अपने सेवक की सर पर रखे अपने दास को दे बढ़ाई अपने सेवक को नाम जपाई अपने सेवक की आप रख है ताकि कल में कोई न लख है प्रभ के सेवक को न पहुंचे प्रभ के सेवक ऊंचे ऊंचे जो प्रभ अपनी सेवा लाया नानक से सेवक जय दुष्प्रताया निकी कीरी में कल रखें पश्चिम कर लश्कर को रखें जिसका सास न काट दिया ताको राखत देकर हाथ मांस जय

0: तू मंगता बन के सिख ही मांग रही है, तू मंगता बन के केस मांग रही है, तू मंगता बन के रहत मांग रही है, सब कुछ मंगी जाने जे फिर भी तेरे कोल नहीं ना, तो सदियां तो दान मंगदिया मंगदिया फिर भी नहीं, तो श्री गुरु ग्रंथ साहब की अगली लाइन से जरा ध्यान दे। गुरु ने आख्या कोट ते तीस जाते प्रभ नायक, देंदे तोत नहीं भंडार, पर हो की रहा है कि उंदे भांडे कच ना समावे। बर्तन पुट्ठा है, मैंने एक बार की किसी किसी भी बर्तन सिंधा से पुट्ठा करके देखी, जब बर्तन पुट्ठा होगा उनकी निशानी की होगी, दरमियान में ऊंचा हो जाएगा, उनके कुछ भी पाओ रुड़दा जाएगा, रुड़दा जाएगा, संभालिया ही नहीं जाएगा। हम ऐसी गलत नहीं भी गुरु रात दे नहीं रहा, गुरु तो दिन रात पे आख रहा, आवाज दे रहा है, रह प्यारी मुझे तो रह नहीं रहा कोई सकते, गल नहीं दे नहीं रहा, पर साढ़े हंकारी मन अभिमानी मन उस रहत नु संभाल नहीं रहे। बर्तन पुठे ने मैं की थी उस बर्तन नु मुड़ के सीधा करके देखियो, सीधे बर्तन दी की निशानी होगी, दरम्यान विचों डूंगा हो जाएगा, तो जिन्ना डूंगा होगा उन्नी वस्तु ज्यादा समा जाएगी। सीधे तो पुठे बर्तन की होर की निशानी, गुरु कहते ख्याल करी जे सदियों तो रोज अरदास करते हैं सिखा नु सिखी दान केस दान रहत दान विवेक दान विसा दान भरोसा दान दाना सिरदान नामदान श्री अमृतसर साहब जी के दर्शन इशनान जे इना कुछ मंगदिया मंगदिया सदियों तो जे फिर भी अपनी झोल में यह सारिया गल्ला ना देखे तो तेनों कुछ शिकवा रहे मन अंदर कोई अंदेशा रहे कि पता नहीं आने वाले समय में सिखी का भविख की होगा, तो मत समझी गुरु दे नहीं रहा, समझ लें भी तेरी अरदास रस्मी हो रही है, गुरु तो सब कुछ दे रहा है, और जिस किसी की जेड़ी चीज की लोड़ है वो ही दे रहा, दाते की निशानी है वो दयाल है, दया उनकी अपनी है, दात उनकी अपनी है, दाता वो आप खुद है, पर जे मैं की दान कभी दाते की मर्जी का नहीं होंगे, वो तो मंगते की मर्जी का होंगे, उन्हें की जोड़ है, दाता कैसा है, जे भला कोई रैत मंगन लोड़ महसूस होंगी है ना कि अज के संसार विच मनुख अबला हो चुका है, जालम जुल्म कर रहे हैं, मजलूम बन के मनुख सह रहा है, इन शस्त्रधारी होने की लोड़ है, गुरु दान विच कृपाण दे दिंदा है, शस्त्रधारी ये कोई गुरु के दर से आता है ना तो उनकी लोड़ ऐसी है कि पिता का शीश देवें, पिता का स्वरूप देवें, पिता की शहीदी देवें, साडा घर पूरा होंगे, गुरु कहता मैनू दाता भी होया, पिता दान विच दे दिंदा है, इसलिए तो सबल सदामी आखने हैं ना, कोई आ गए किस चीज की लोड़ हो, संसार के किसी कोने से संसार के किसी हिस्से से किसी लोड़वंद गुरु दसम पातशाह जी के दर तो आके कभी खाली जाने का समा नहीं आया, कुछ सच्चे दिलों दान मंगन आवे, कभी ख्याल करो साढ़े तरह सदियों तो मंगदा मंगदा सिखी तो रहत तो खाली ना रह जाए। ये कश्मीर तो ब्राह्मण आया, साढ़े धर्म नु बचाओ, तो धर्म बचाने लई महापुरुष दे शीश दी जरूरत है, ते गुरु आखदा जी हे पिता गुरुदेव इन्हों की जरूरत जे महापुरुष के शीस नाल पूरी होंगी तो थोड़े नाल वड्डा केड़ा है,
1: منٹے کی لوٹ سے مل سکتی ہے. جس چیز کی ضرورت ہے وہ
0: جی کسی نے پتا کے چیز کی ضرورت پی دے سنسار دے سماج دے مظلوم منکھتا نو غیرت تے انکھ دین لئی جیوندہ کرن لئی صاحبزادیاں دے بچیاں دے خون دی لوڑ پئی دے دیتا.
1: آؤ کوئی داتا بنے ستگر داتا دیال ہر پل ہر سمے دیال تک جڑی چیز کسے نے منگی ہے وہ ضرور دیتی ہے. پر پلیو میں ایک گل پوچھنا چاہنا
0: کہ جڑا ایڈا وڈا داتا ہے کہ کسے دی لوڑ پورن کرن لئی پتا دے سکدا ہے پتر دے سکدا ہے ماں دے سکدا ہے سانو تہانو رہ کیوں نہیں دے رہا؟ سانو ضرور سوچنا پڑے گا اسی رہت وان سکھ بنن تو سنکوچ کیوں کر رہے ہیں؟ سڈا رہت نال رشتہ کیوں نہیں بن رہا حالانکہ روز رہت منگ رہے ہیں؟ جڑا پتا دے سکتا ہے پریوار دے سکتا ہے سربس دے سکتا ہے کسی کی لوڑ پوری کر سکتا ہے ساری تو لوڑ ہے لوڑ بنا تھوڑا روز منگنے ہیں
1: ارداس تھوڑا شامل ہوئی
0: پر ایتھوں سمجھ لو اسی جو کچھ کر رہے ہیں کیول رسمی کر رہے ہیں. اسی آخنے گرنتھی سنگھ نے ارداس چیتے کیتی ہوئی ہے بڑی سونی ارداس کرتا ہے بڑی سونی ارداس کرتا ہے بس ساری رسم بن گئی ہے ارداس
1: ساری روزانہ کی رسم بن گئی
0: پرمپرا بن گئی ہے ارداس. پر آؤ کسی ویلے ارداس کے سبندھ بھی تھوڑے کچھ سانجا کرا ارداس دا ایک ایک لفظ سمجھن والا پنت وچار دھارا نو سنسار اندر پرچنڈ کرنے والے گرمکھ گر سکھاں نے وقت مطابق جیڑی ارداس دا ایک ایک لفظ چون کر کے بچ لکھیا ہے نا اندر پیچھے بڑی شکتی ہے.
1: یہ رسمی نہ بناؤ
0: پلے ستگرو داتا دیال ہے جیڑا لوڑ پین تے ہر کسے لئی اپنا سب کچھ وارن لئی دین لئی سمرپن کرن لئی تیار ہو سکتا ہے. انہیں تہاڈے لئی رہت دے دروازے بند بالکل نہیں کیتے وہ تے آوازاں تے دیندا ہے امرت پیو سدا چر جیو. آؤ رسمی ارداس وچوں نکلیے اس ارداس نو جیون دے پریکٹیکل حصے وچ شامل کریے.
1: سانو پتہ لگے گرو دی دیالتا ہے کہ اجے تک اسی یہ گل سن کے ہی خوش ہاں کہ گرو سڈا دیال ہے کیونکہ کسے نو انہیں پتا دان کر دیتا ہے. ساڈا گرو دیا سانو فخر ہے گرو ساڈا دیال ہے کسے نو انہیں پریوار دان کر دیتا ہے سربنس دانی ہے گرو ساڈا دیال ہے بس اسی بڑے پرسن ہیں گورو ہے سن
0: پڑھو جی گرو اتنا دیال ہے تو اسی رہت تو خالی کیوں رہی؟
1: گرو تو دیال ہے یہ کوئی شک
0: نہیں اپنی چہل بھر لیے رہت نہ گرو یہ گل آخد ہے